0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khushi ka palharu satna Dukha ka chadharu badna Kohi saathi khojdainu huncha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन
2: रेडियो 4EB FM 98.1बाट प्रत्येक आइतबार अपराह्न 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेल र म केशव शर्माको हार्दिक अभिवादन कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज मे महिनाको 31 तारिक 2025 र विक्रम सम्बत अनुसार आज ज्येष्ठ महिनाको 17 गते 2083 साल र सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। सधैँ चाहिँ आजको कार्यक्रममा पनि यहाँहरूको मनोरञ्जनको लागि गीत सङ्गीत रहनेछ र साथमा विविध विषयमा हामी चर्चा गर्नेछौँ। त्यो चर्चा नेपाली इतिहास नेपाली कला साहित्य सङ्गीत सम्बन्धी रहनेछ र यो हप्ता केही विशेष दिनहरू पनि परेका थिए र खास गरी तपाईँ हामी सबै नेपालीले सम्झनुपर्ने सगरमाथा माउन्ट एभरेस्ट र 29 तारिक अस्ति शुक्रबारको दिन विश्वभरि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो त्यो बारेमा पनि हामी चर्चा कार्यक्रममा गर्नेछौँ। त्यो सन्दर्भमा एउटा कार्यक्रम भएको थियो विमलजी हाम्रो ब्रिस्बेनमा पनि त्यो बारेमा केही कुराकानी पनि गरौँ त्यसै कुराकानीका साथ आजको कार्यक्रमको सुरुवात गरौँ।
3: म पनि त्यही नै ठ्याक्कै सोचिरहेको थिएँ दाइले पक्कै पनि आजको सुरुवातमै चाहिँ नि सगरमाथाको सम्झना गरेर यहाँ ब्रिस्बेनमा हामीले आयोजना गरेको स्थानीय स्तरको सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको सेरोफेरोमा रहेर कार्यक्रम आजको सुरुवात हुन्छ कि भन्ने मैले चाहिँ नि सोच्दा सोच्दै दाइले ठ्याक्कै उठान गरिहाल्नु भयो। व्यक्तिगत रूपमा हामी आफै पनि हिजो चाहिँ नि सगरमाथा दिवसको अवसरमा माउन्ट कुथामा के यो अर्गनाइजेसनको नाम के अरे
2: फेडरेसन अफ नेपालीज कम्युनिटी एसोसिएसनको
3: तत्त्वावधानमा यो वर्षेनी हुँदै आइरहेको कार्यक्रम हो। यस वर्ष चाहिँ नि हिजो शनिबारको दिन पारेर यो कार्यक्रमको चाहिँ नि औपचारिक एउटा कार्यक्रम तय गरिएको थियो। हामी आफै पनि व्यक्तिगत रूपमा यसमा सहभागी हुने हामीले अवसर पाएका थियौँ। लगभग 80-90 सयजनाको हाराहारीमा हामी उपस्थित भएर हामीले सगरमाथाको स्मरण गर्दै यानि कि पहिलो पटक सगरमाथाको चुचुरोमा नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एडमन्ड हिलारीले पाइला टेकेको दिन 29 मेलाई विश्व सगरमाथा दिवसको रूपमा सम्झना गर्दै हामीले पनि तलबाट फेरीबाट माथि टुप्पा माउन्ट कुथासम्म चाहिँ नि हामीले एक हाइकिङ गएर फेरि फर्किएर एक किसिमको चाहिँ नि औपचारिक कार्यक्रमहरू गरेर चाहिँ नि कार्यक्रम गरेका थियौँ जसमा बालबालिकाहरूको लागि चित्रकलाका कार्यक्रमहरू पनि त्यसमा समाविष्ट भएको थियो। समग्रमा हामीले चाहिँ नि हामीले आफैले गौरव गर्ने गौरवको अनुभूति गर्ने हामी सगरमाथाको देशको मानिस भनेर भन्ने त यो आफ्नो ठाउँमा छँदैछ तथापि पनि वर्षेनी एक दिन सम्झेर अहिले त विश्वमा फेरि यो ग्लोबल वार्मिङका विभिन्न किसिमको चाहिँ नि औपचारिक कार्यक्रमहरू गरेर चाहिँ नि कार्यक्रम गरेका थियौँ जसमा बालबालिकाहरूको लागि चित्रकलाका कार्यक्रमहरू पनि त्यसमा समाविष्ट भएको थियो। समग्रमा हामीले चाहिँ नि हामीले आफैले गौरव गर्ने गौरवको अनुभूति गर्ने हामी सगरमाथाको देशको मानिस भनेर भन्ने त यो आफ्नो ठाउँमा

0: यो पग्लिने अलिकति क्रम अलिकति बढेको हो कि यस्तै पग्लिने क्रम जारी रहेको खण्डमा केही वर्षपछि नै चाहिँ नि हामीले त्यो सेतो हिमाल चाहिँ नि कालो पत्थर एक चट्टानको रूपमा पो कहीँ परिणत हुने हो कि भन्ने यस्ता किसिमका त्रासहरू पनि बढ्दै गएको छ, चुनौतीहरू पनि निकै थपिएका छन् आजकल। अस्ति भर्खर पनि हामीले चाहिँ नि यो पछिल्लो हप्ता मात्रै समाचारमा हुनुपर्छ होइन दाई, सगरमाथामा एकै दिन एउटा ठुलो लहरको एउटा ठुलो जमात लगभग 170 जना मानिसहरू एकैचोटि पर्वतमा पुगे भनेर एक किसिमको चाहिँ समाचार आएको थियो। अब हामी अनुमान गर्न सक्छौँ यस्तो धेरै सङ्ख्यामा यसरी असाध्यै यो तीव्र रूपमा चाहिँ यस्ता हिमशृङ्खलाहरूको प्रयोग हुँदाखेरि त्यसमा हुने फोहोर मैलादेखि लिएर धेरै कारणहरूले गर्दाखेरि चाहिँ नि हाम्रा हिमशृङ्खलाहरू कता कता चाहिँ नि अलिकति यो जलवायु लगायत यस्तै फोहोर जन्य चपेटामा र सङ्कटहरूमा त परेको छैन भन्ने कुराले पनि झस्काइरहेको छ। यो सबै हामी सबैको चाहिँ एउटा नैतिक दायित्व कर्तव्य हो, हाम्रो मुलुकको पनि एउटा चाहिँ यो उत्तर दायित्व, यस्ता कुराहरूलाई मनन गरेर ध्यानमा राखेर हाम्रा यस्ता गौरवका भनौँ न एउटा प्राकृतिक उपहारहरूलाई चाहिँ नि बचाएर संसारभरि चाहिँ नि ले मनन गर्ने किसिमको चाहिँ नि बचाएर राख्नु सबैको उत्तिकै एक किसिमको चाहिँ नि दायित्व। हामीले पनि प्रवासमै रहेर भए पनि अन्य संसारैभरि सम्भवतः एभरेस्ट डेलाई त्यसै गरी नै मनाउने मनाइन्छ धेरै देशहरूमा, हामीले पनि चाहिँ नि हाम्रो तर्फबाट हाम्रो यो नेपाली समुदाय जसमा एनएक्यू एनआरएन लगायत अन्य संस्थाहरूको पनि सहभागितामा हामीले ब्रिस्बेनमा बसेका नेपालीहरूले एकत्रित भएर एक किसिमको कार्यक्रम हिजो चाहिँ नि गऱ्यौँ जुन एकदमै फलदायी रह्यो भन्ने मलाई लाग्छ।
1: धन्यवाद विमलजी, हामीले हिजो मात्रै ब्रिस्बेनमा भएको कार्यक्रमको चर्चा गऱ्यौँ। अब एउटा गीत राख्ने समय भएको छ कार्यक्रममा, आजको यो पहिलो साङ्गीतिक कोसेली। यहाँहरूले सम्झनु भएको भए एकजना गायक हुनुहुन्छ सुरज पण्डित, जसले रेलको बाटो भन्ने एउटा गीत चाहिँ केही वर्ष अगाडि खास गरी कर्णालीको एउटा एकदमै विहङ्गम दृश्यलाई उहाँले गीत मार्फत सार्वजनिक गर्नुभएको थियो। उहाँको भर्खरै अर्को एउटा गीत आएको छ, मन बुझेन खैनीले बोलको गीत, पछिल्लो समय निकै चर्चामा छ। सुरज पण्डितको शब्द सङ्गीत र स्वरमा कार्यक्रमको आजको यो आजको कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि।

0: श्रोताहरु, अघि पनि हामीले भन्यौँ 2010 साल जेठ 10 गते अर्थात् 1953 मे 29 दिन पहिलोपटक सगरमाथाको आरोहण भएको, सफल आरोहण भएको थियो र त्यही दिनको सम्झनामा संसारभरि यो सगरमाथा दिवस मनाइन्छ। मैले अलिकति जानकारी लिएको थिएँ त्यस दिन के भएको थियो, जुन त्यसपछि यो आरोहणबाट फर्के तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी, उनीहरूको स्वागत कसरी गरिएको थियो भन्ने रोचक जानकारी छ, म यहाँहरूमा सेयर गर्न चाहन्छु। सगरमाथा आरोहण गरेर फर्किएपछि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। इतिहास शिरोमणि बाबुराम आचार्यले नै विश्वको सर्वोच्च शिखरको नाम नेपालीमा सगरमाथा राखिएका थिए। आरोहण दुई तेन्जिङ र हिलारीलाई उच्च राजकीय सम्मानका साथ बनेपादेखि खुला जीपमा काठमाडौँ ल्याइएपछि दिल्ली बजारको उकालोदेखि बग्गीमा राखेर नगर परिक्रमा गराई बसन्तपुर गद्दी बैठकमा उनीहरूको भव्य सार्वजनिक अभिनन्दन गरिएको थियो। गद्दी बैठक तत्कालीन समयमा विदेशी पाहुनाहरूलाई ओहदाको प्रमाणपत्र दिन र राज्यका महत्त्वपूर्ण समारोहहरू आयोजना गर्न प्रयोग गरिने विशेष कक्ष थियो। त्यस समयमा तेन्जिङ नोर्गेलाई नेपालको गौरवका रूपमा श्रीपा त्रिभुवनबाट तेन्जिङलाई नेपाल तारा अर्डर अफ स्टार अफ नेपाल फर्स्ट क्लासबाट सम्मानित गरिएको थियो। नेपालको सोलुखुम्पु जिल्लाको खुम्बु क्षेत्रमा जन्मिएका तेन्जिङ नोर्गेपछि कामको खोजीमा भारत दार्जिलिङ पसेका थिए। उक्त स्वागतका लागि ल्याइएको बग्गीको दायाँ बायाँ र अगाडि पछाडि रिसल्ला मोटरसाइकल र सैनिक ब्यान्ड बाजाको प्रबन्ध मिलाई सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अनुभव अगुवाई गर्ने कार्यक्रम अनुरूप घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट फर्कसहित शिरमा फेटा बाँधिएको थियो र छट्के चुन्नी पनि थियो। सहरका मानिसहरूले ठुलो कर्तल ध्वनि र उत्साहका साथ जुलुसको भव्य स्वागत गरेका थिए र त्यसै दिन अबिर र फुलको वर्षा पनि काठमाडौँवासीहरूले यी दुई आरोहीहरूलाई गरेका थिए। बसन्तपुर दरबार स्थित आकर्षक ढङ्गले सजाइएको मञ्चबाट कन्या मन्दिर विद्यालयका छात्राहरूले सस्वागत सस्वागत नेपाल पुत्र लायक बोलको गीत गाएर यी दुईलाई स्वागत गरेका थिए। त्यो बेलामा प्रधानमन्त्री थिए मातृका प्रसाद कोइराला, जसले त्यही मञ्चमा अबिर र माला लगाएर दुवैजनालाई स्वागत गर्दै एउटा मन्तव्य पनि दिएका थिए र त्यसै दिन बेलुका राजदरबारमा एउटा उनीहरूको सम्मानमा रात्रिभोजको आयोजना पनि गरिएको थियो। यो इतिहासको पानाबाट यी सफल आरोहीहरूलाई के गरिएको थियो नेपालको तर्फबाट, त्यो बारेमा जानकारी मैले यहाँहरू माझ राखेँ। मैले यो जानकारी फेसबुकमा रहेको इतिहासको पानाबाट पेजबाट लिएको थिएँ। विमलजी,
1: दाइ, यो जानकारी असाध्यै रोचक थियो, धन्यवाद यो जानकारीका लागि। चाहिँ नि मलाई चाहिँ यो अहिले अघि भर्खरै यो हामीले बजायौँ जुन गीत, यो गीतको बोलले चाहिँ नि सायद यो संयोग हो या तपाईँले जानेर राख्नु भएको हो, मन बुझेन खैनीले बिँडी छैन भन्छिन् बहिनीले भनेर यो गीत सुन्दै गर्दा संयोग पनि परेछ। आज यो विश्व तपाईँको चाहिँ नि सुर्तीजन्य पदार्थ विरुद्धको दिवस पनि परेको छ, आज मे 31 दिन,
0: आजको दिन हो
1: होइन। अनिखेरि चाहिँ नि कता कता मेरो मन मस्तिष्क चाहिँ नि तरङ्गित हुन थाल्यो। चाहिँ नि अहिले यो सुर्तीजन्य पदार्थको सेवन विश्वकै लागि एउटा चाहिँ नि एउटा ठुलो विकराल, एउटा चुनौती होइन, एउटा विडम्बना चाहिँ नि बनेको छ। जस्तो आजकल त चाहिँ नि यो अहिलेको समयमा चाहिँ विशेष गरी यो विद्युतीय सिगरेट, विद्युतीय चुरोट को चाहिँ नि संसारैभरि एउटा चाहिँ नि यसले ठुलो बजार चाहिँ नि एउटा ओगटेको छ, हामी देख्न सक्छौँ। स्कुल जाने बालबालिकाहरूदेखि लिएर होइन विभिन्न उमेर समूहका मानिसहरू यो लतमा चाहिँ नि संसारभरि, विशेष गरी अझ त चाहिँ नि विकासशील र कम विकसित देशहरूमा चाहिँ नि यसको यो एउटा ठुलो चुनौतीको विषय पनि रहेको छ। दाइलाई के छ यसबारेमा चाहिँ नि तपाईँको आफ्नो अनुभव, अहिलेको यो चाहिँ नि आफ्ना वरिपरि सराउन्डिङमा तपाईँ काम गर्ने ठाउँमा वातावरण, यो सुर्तीजन्य पदार्थको सेवनको चाहिँ केही त्यस्तो केही छ रोचक त्यस्तो?
0: अब खास गरी अब अहिले त अस्ट्रेलियामा भन्दाखेरि धेरै ठाउँमा चाहिँ ब्यान नै छ होइन, काम गर्ने ठाउँमा चाहिँ यसरी धुम्रपान गर्न पाइँदैन होइन। तर पनि मैले के यो लेख आर्टिकल पढिरहेको थिएँ, के भन्छ भने अहिले यो दुईवटा यो प्रड्युसर हुन्छ नि, यो सुर्तीजन्य पदार्थ जुनले उत्पादन गर्छ त्यो उत्पादकहरू र यो सरकारको नीति नियम बिच यो के भन्छ यसलाई एउटा खेल खेलेर हुन्छ कि होइन। जब नयाँ नयाँ नियमहरू आउँछ, कडा कडा नियमहरू आउँछ, उनीहरूले अर्को तरिका निकाल्छन् होइन। र अहिले यो तपाईँको धुवा रहित धुनुपानको एउटा एकदम चर्चा छ अहिले होइन यो ई स्मोकिङ भयो त्यसपछि यो के अरे अर्को के भन्छ यसलाई
1: त्यो पाउच निकोटिन पाउचको
0: पाउचहरू होइन र तथ्याङ्कै कुरा गर्दाखेरि संसारमा अहिले 13-15 वर्ष बिचका बालबालिका भनौँ युवा भनौँ होइन उनीहरूमध्ये 40 मिलियन मान्छेहरूले चाहिँ एउटै एक न एक प्रकारको धुम्रपान गर्छन् धुम्रपान भन्नाले सुधिजन्य पदार्थको सेवन गर्छन् होइन त्यसमध्ये 20 मिलियनले चाहिँ सिगरेटै प्रयोग गर्छन् र 10 मिलियनले चाहिँ स्मोकलेस निकोटिन जो भन्छ होइन त्यस्तो पदार्थहरू प्रयोग गर्छन् भन्दाखेरि चाहिँ 1/4 व्यक्तिहरूले यस्तो खालको प्रयोग पनि गरिरहेको देखिन्छ होइन र यो चाहिँ आम रूपमा देखिन्छ यहाँ त स्कुलमा पढ्ने बालबालिकाहरू लुकेर त्यो होइन गरिरहेको ई सिगरेटहरू युज गरिरहेको पनि देखिन्छ बाटोमा है र यो खालको यो यो लत जुन छ लत त्यो छुटाउनलाई चाहिँ निकै ठुलो समस्या भइरहेछ र त्यसैप्रति चाहिँ अवेरनेस जगाउने हिसाबले नै यो प्रत्येक 31 मेको दिन चाहिँ यो सुधिजन्य पदार्थ विरुद्धको दिवसको रूपमा मनाइँदै आएको छ यो वर्षको थिम पनि अलिकति रोचक नै छ थिम के छ भने अनमास्किङ द अपिल काउन्टरिङ निकोटिन एन्ड टोब्याको एडिक्सन भन्नाले चाहिँ जति यो वैकल्पिक तरिकाहरूको प्रयोग भइरहेछ नि होइन त्यसलाई कसरी कम गर्ने भन्ने चाहिँ अहिलेको जुन चुनौती छ त्यसलाई चाहिँ एड्रेस गर्ने यो यो दिनको सन्देश छ र निश्चय पनि यो एउटा ठुलो समस्या हो स्वास्थ्यको लागि ठुलो समस्या हो होइन र यसतर्फ सरकार पनि सचेत छन् र सरकार सँगसँगै तपाईँ हामी पनि सचेत हुनुपर्छ
1: भनौँ न सुर्तिजन्य पदार्थको सेवन पनि त्यति सहज त्यति सस्तो पनि छैन है झन् विशेष गरेर त विकसित देशहरूमा यो अझै धेरै महँगो तुलनात्मक रूपमा चाहिँ नि विकासशील अथवा कम विकसित देशहरूमा भन्दा जस्तो अस्ट्रेलियामै हेरौँ अहिले एक प्याकेट सिगरेटको चाहिँ नि औसत मूल्य भनेको चाहिँ तपाईँको $45-50 चान्चुन पर्छ जुन आफैमा एउटा चाहिँ नि असाध्यै ठुलो मूल्य हो भनेर भन्छु म चाहिँ अब त्यति हुँदाहुँदै पनि अहिले दाइले भन्नुभयो यो उत्पादकहरू संसारैभरि हेर्ने हो भने पनि सुर्तिजन्य पदार्थहरूको ठुला उत्पादकहरू पनि धेरै अरू जस्तो वर्गल्ती हजारौँको संख्यामा पनि छैनन् होइन त्यस्ता ठुला ठुला चाहिँ नि उत्पादक उद्योगहरूको नियन्त्रणमा रहेको देखिन्छ र सरकारलाई पनि चाहिँ नि मोटो रकम चाहिँ सुर्तिजन्य पदार्थको जुन जसले यसको उत्पादन गर्ने र यसको बिक्री वितरण गर्नेहरूबाट चाहिँ सरकारले पनि एउटा ठुलो राजस्व त सङ्कलन गर्ने गर्दछ नि र त्यसको बावजुद अब जस्तो हामी यहाँ देख्छौँ नि यहाँ चाहिँ यो प्रचारमा चाहिँ नि सिगरेटका बाहिर होइन यसबाट पर्न सक्ने सम्भावित असर हाम्रो स्वास्थ्यलाई यसले प्रत्यक्ष रूपमा कसरी असर पार्छ यसले हामीलाई क्यान्सर बनाउन सक्छ फोक्सोको भनेर एउटा भयावह काली लाग्दा तस्विरहरू चाहिँ नि देखाउने गरेको यो देखाउने गरेको जुन आफैमा त्यो पर्याप्त हो होइन त्यो अब त्यो ठुलो चाहिँ नि बहस र चाहिँ नि एउटा संवादको विषय हुनसक्ला तर चाहिँ नि के रहेछ भनेर भन्दाखेरि संसारमा अहिलेसम्म जति पनि युद्धहरू भए है ठुला ठुला कतिपय चाहिँ नि यस्ता अल्पकालीन युद्ध अथवा चाहिँ नि लामा युद्धहरू भए युद्धमा चाहिँ नि ज्यान गुमाउनेहरूभन्दा सुर्तीबाट ज्यान गुमाउनेहरूको संख्या चाहिँ नि तुलनात्मक रूपमा धेरै नै बढिरहेछ अब यो कतिपय मानिसहरूले यसलाई चाहिँ नि रियलाइज गरेको हुनसक्छ नहुनसक्छ हरेक 8 सेकेन्डमा एकजनाको सुर्ती सेवनका कारणले मृत्यु हुन गर्छ भनेर चाहिँ नि वर्ल्ड हेल्थ विश्व स्वास्थ्य सङ्गठनले भनेको छ भने हरेक 10 जनामध्ये 1 जना वयस्को अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनको कारणले नै हुने गर्दछ भनेर किटेर भनेको छ यो वास्तवमै असाध्यै दुःखद कुरा हो वास्तवमा चाहिँ नि अब हामीले हेऱ्यौँ भने जस्तो नेपाल जस्तो देशको सन्दर्भमा हेर्ने हो भने सबैभन्दा निम्न वर्गको जो दैनिक रोजीरोटी मजदुरी गरेर जसले आफ्नो जीवनयापन गरेको हुन्छ यो कुलत उनीहरूमै बढी हावी भएको देखिन्छ होइन अनि यस्ता कुलतहरूबाट छुटकारा दिनको लागि छुटकारा गराउनको लागि यो वास्तवमै चाहिँ नि एउटा सरकारी स्तरमै एक किसिमको एउटा चाहिँ नि एक किसिमको चाहिँ नि के भन्छ एउटा ठुलो एउटा एक किसिमको आन्दोलन भनौँ न एक किसिमको चाहिँ नि विद्रोह किसिमको चाहिँ नि एउटा भूमिका नभइकन अब यसले सितिमिति चाहिँ नि यसको रोकथाम हुने पनि सम्भावना असाध्यै चाहिँ नि हामी कम देख्छौँ अझ सुर्ती खेतीको लागि चाहिँ नि अझ प्रमोट प्रमोसन गरिरहेको हुन्छ होइन गभर्मेन्टहरूले उत्पादक उद्योगीहरूले म त अब यसो तराईका जिल्लाहरू पनि घुम्दाखेरि यो सुर्तीसँग म आफै पनि अलिकति अनुभव छ म आफैले पनि यो सुर्ती उन्ने काम गरेको छु कुनै जिन्दगीको एउटा कालखण्डमा होइन गाउँ जस्तो चाहिँ नि गाउँ गाउँमा तराईका उहरूमा घुमेर पहिले यो सूर्य टोबाको कम्पनी जनकपुर चुरोट कारखाना त अब नेपालको चाहिँ नि बन्द भइसकेको छ उनीहरूले चाहिँ नि पहिले नै चाहिँ नि एडभान्समा चाहिँ नि कृषकहरूलाई चाहिँ नि थोर बहुत पैसा दिएर खेती गर्नै चाहिँ नि प्रेरित गर्ने होइन त्यस्तो किसिमको थियो अब यसै सुर्तीजन्य पदार्थ विरुद्धको दिन परेको रहेछ आज 31 तारिकको दिन हामीले यस सन्दर्भमा थोर बहुत कुराहरू गरिहाल्यौँ यहाँ आजकल त यो धेरै टिनेजरहरूले चाहिँ नि सोखको लागि चाहिँ यो विद्युतीय सिगरेटको चाहिँ नि एकचोटि कस्तो हुँदो रहेछ भनेर मनोरञ्जनको लागि चाहिँ नि सुरुवात गर्दा गर्दा यो लतमा त्यसमाथि कुलतमा र यो एक किसिमको चाहिँ नि दुर्व्यसनमै चाहिँ नि जान सक्ने सम्भावना विकराल भएको हुनाले हामी सबैजनाले हाम्रा चाहिँ नि भनौँ न टिनेजर हाम्रा चाहिँ नि आफ्नै घरका बालबालिकाहरू पनि चाहिँ नि कतै यो कुलतमा त छैनन् कतै जानी नजानी होइन प्रत्यक्ष अप्रत्यक्ष जोडिएका छैनन् हामीले निगरानी पनि राख्नु अत्यन्त जरुरी हुन्छ सबैले निगरानी राखौँ यदि सिगरेट यहाँहरूको सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी छ यदि आदत छ भने छोड्ने आजैको दिन यो दिवस पनि परेको रहेछ सबैले प्रण गरौँ सुर्तीजन्य पदार्थलाई चाहिँ नि आफ्नो शरीरबाट चाहिँ नि दूर राख्ने चेष्टा गरौँ हामी रेडियो कार्यक्रम मार्फत सबैमा हामी यही अपिल पनि गर्छौँ
0: हजुर फेरि एउटा गीत राख्ने समय भइसकेको छ कार्यक्रममा अबको पालीमा समीक्षा अधिकारीको स्वरमा एउटा मिठो गीत छ जुनेलीमा जुनेलाई जुनै रमाइलो मायालुलाई मायालुको धुनै रमाइलो बोलको गीत सङ्गीत बाबुल गिरीको कार्यक्रमको अबको साङ्गीतिक कोसेली

0: बिमलजी त तपाईँहरूकोतिर के छ, हाम्रोतिर एउटा रोज चलन छ कि गाउँमा कोही नयाँ मान्छे आएको देखियो बाटोमा हिँड्दै गऱ्यो भने
1: हजुर
0: त्यहाँ चाहिँ ठुलो रुमाल बाटोमा बिछाउने होइन
1: हजुर,
0: र हाम्रोतिर चाहिँ चलन के छ भने त्यहाँ चाहिँ मान्छेहरूले चाहिँ कुनै पैसा सैसा हालेर होइन एउटा स्वागत त्यसलाई स्वागतको रूपमा लिइन्छ र त्यहाँ पैसाहरू हालेर त्यो स्वागत सत्कारलाई चाहिँ स्वीकार गर्ने त्यो खालको चलन मैले म सानो बच्चा हुँदाखेरि मलाई थाहा पाएको होइन र खास गरी अब गाउँमा चाहिँ अलिकति यसो हेर्दाखेरि खाइलाइ आएको हुन्छ नि लाउरेहरू
1: हजुर हजुर
0: त्यस्तो मान्छेहरू आइरहेछ भने त्यो सम्मानमा चाहिँ बाटोमा रुमाल बिछ्याउने होइन र उसले चाहिँ आफ्नो सक्दो पैसाहरू राखेर
1: हजुर
0: त्यो एउटा स्वागत सत्कारलाई चाहिँ स्वीकार गर्ने चलन थियो होइन एउटा गीत छ यो कन्दरा ब्यान्डको गीत छ तपाईँ सुन्नुभयो होला होइन तगारोमा रुमाल राख्यो बोलको गीत होइन त्यो गीत पनि यस्तै एउटा यो भएकै घटनामा आधारित गीत छ त्यो गीत म एकछिनपछि भन्छु कि कुन के कारणले मैले उल्लेख गरिरहेको छु यहाँ भनेर होइन यो गीत चाहिँ गीतकार विनोद गौचन चाहिँ स्याङ्जाको पञ्चासेमा जाँदाखेरि उनले आफैले देखेर भोगेको एउटा घटना थियो त्यो घटनालाई उनले यो गीतमा उतारेका छन् र पछि यो गीत चाहिँ विवेक श्रेष्ठले गाउनुभयो होइन त्यहाँ के चलन रहेछ भने युवतीले कुनै मान्छेलाई मन परायो भने ऊ आउने बाटोमा चाहिँ रुमाल बिछाइदिने होइन र त्यो युवकले उसको त्यो प्रेमलाई स्वीकार गर्यो भने त्यहाँ चाहिँ फुल राख्ने
1: हजुर
0: यदि स्वीकार गरेन भने त्यसलाई कुल्चेर हिँड्ने चलन रहेछ होइन
1: ए कुल्चेरै हिँड्ने
0: कुल्चेरै हिँड्थ्यो नि त्यसलाई कुल्चेर हिँड्यो भने के बुझ्नु पऱ्यो भने उसले प्रेम स्वीकार गरेन भनेर बुझ्नु पऱ्यो फुल राखेर गयो भने
1: स्वीकार्यो
0: भने बुझ्नु पऱ्यो होइन त्यो एउटा ग्रामीण परिवेशको एउटा रोमान्टिक भनौँ न एउटा अवधारणा भनौँ अथवा यसलाई चलन भनौँ होइन र यो एउटा कुटनीति पनि हो प्रेम स्वीकृत हुन्छ हुँदैन भन्ने कुरा जान्ने एउटा आधार पनि होइन त्यसरी गरेको घटनालाई चाहिँ उनले आफैले देखेर भोगेपछि गीतकार विनोद गौचनले यो गीत लेखेका रहेछन् र पछि यो गीत चाहिँ कन्दरा ब्यान्डले गायो निकै चर्चित गीत थियो यो गीत मैले किन उल्लेख गरिरहेको छु भने यो गीतका रचनाकार विनोद गौचनको जन्म जयन्ती अस्ति जेठ 13 गते परेको थियो 2012 साल जेठ 13 गते पोखरामा यी विनोद गौचन जो नेपाली साहित्यमा पनि उनको नाम छ को जन्म भएको थियो र उनका धेरै गीतहरू छन् त्योमध्ये एउटा अर्को चर्चित गीत छ अरुण थापाको स्वरमा रहेको जति माया लाए पनि जति कसम खाए पनि त्यो गीतको रचना पनि विनोद गौचनकै हो र यो गीत मैले अघि पनि भने तगारोमा रुमाल उनकै रचनाको गीत हो कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ लुम्लेलाई सस्टेनेबल टुरिज्म र साहित्यसँग जोड्दै 2065 साल चैत्र 15 गते कविता गाउँ घोषणा गराउने काममा विनोद गौचनको मुख्य भूमिका रहेको थियो र उनको निधन 2070 साल पुस 20 गते भइसकेको छ आज हामी कार्यक्रममा सम्झन चाहन्छौँ गीतकार विनोद गौचनलाई उहाँको जन्म जयन्तीको अवसर पारेर र मिठो गीतको प्रसङ्ग पनि हामीले यहाँनिर
1: जस्तो
0: चर्चा गऱ्यौँ
1: अब त्यही रुमालकै कुरा गऱ्यौँ होइन अनि मलाई चाहिँ कस्तो लाग्यो भने अब त्यतिखेरको चाहिँ नि समाज त अलिकति अहिलेको जस्तो खुकुलो भइसकेको थिएन होइन मानिसले आफूले इच्छाएको कुरा अथवा मन पराएकै कुरा त्यसरी खुलेर अभिव्यक्ति गर्न सक्ने त्यो किसिमको समाज त्यसरी चाहिँ नि त्यो स्वीकार गर्न सक्ने त्यो समाजको चेतना स्तर पनि विकास भइसकेको थिएन वास्तवमा त्यो एउटा असाध्यै रोचक एउटा मौन अभिव्यक्ति भनौँ न एउटा चाहिँ नि आफूले मन पराएको अथवा चाहिँ नि आफूले भित्रबाट चाहेको मान्छेलाई होइन एउटा रुमालको मा राखेर त्यो माध्यमबाट चाहिँ नि एक किसिमको चाहिँ नि प्रस्ताव भनौँ अथवा चाहिँ नि त्यो गर्नु आफैमा रोचक अनि दाइले भन्नुभयो विनोद श्रेष्ठ आफै पनि विनोद गौचन मुस्ताङ जिल्लाको अनि त्यो उसमा जोडेर हेर्दाखेरि आजकल यो मैले कता कता अखबारहरूमा पढ्दा पनि के भेटाउँछु भनेदेखि यो पर्या साहित्यले चाहिँ नि अहिले निकै साहित्यमा चाहिँ नि आफ्नो स्थान निकै नै ओगर्दै गइरहेको देख्छु म अघि भर्खरै पनि हामीले सगरमाथाका हिमशृङ्खलाहरूका कुरा गऱ्यौँ होइन अहिले यही सगरमाथाका सेरोफेरोमा रहेर यही हिमशृङ्खलाका हिमालका हिउँका होइन खोला नाला जङ्गल घाँसपात दाउरा यी विविध चाहिँ नि जुन एउटा प्रकृतिसँग असाध्यै निकट रहेर प्रकृतिलाई चाहिँ नि एउटा चाहिँ नि आफ्नो शिरमाथि राखेर अहिले जुन एउटा साहित्य सिर्जना गर्ने जुन एउटा चाहिँ मेलोको अहिले व्यापक मलाई चाहिँ नि विस्तार भएको लाग्छ र मैले विनोद गौचनको खासै मैले त्यस्तो साहित्य अध्ययन गर्ने मलाई जान्ने मौका त पाएको थिइनँ सायद सम्भवतः उहाँ पनि एउटा परिया साहित्यको चाहिँ नि धोतकै अथवा अग्रज नै हो कि भन्ने जस्तो मलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ नि मलाई त्यो लाग्यो
0: हजुर मैले एउटा कुरा भन्न बिर्सेँ यो तगारोमा रुमाल यो जसरी बाटोमा रुमाल राख्नु भनेको बाटो तगारो हो वास्तवमा बाटो छेकेको हो त्यसलाई बाटो छेकेको भन्छ होइन अन्त छेकेपछि चाहिँ कसरी पार गर्ने भन्ने कुरा चाहिँ कि त फुल राख्नु पऱ्यो कि कुल्चेर
1: हिँड्नु पऱ्यो
0: यो मिठो गीत कार्यक्रमको अबको साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि

0: श्रोताहरू यहाँहरू सुन्दिनुहुन्छ रेडियो 4EB एफएम 98.1 साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन। अहिले दिउँसोको 4:38 गइसकेको छ र आज कार्यक्रम लिएर उपस्थित भएका छौँ विमल खरेल र म केशव शर्मा। एकैछिन विमलजी कुराकानी गरौँ चलचित्रको।
1: हजुर,
0: नेपाली चलचित्रको इतिहास हेर्दाखेरि सुरुका दिनमा भारतबाटै आएर सबैले बनाएका चलचित्रहरू होइन, र नेपाली चलचित्रमा व्यावसायिकताको सुरुवात गर्ने एकजना निर्देशक हुनुहुन्छ जसको नाम चाहिँ बडो सम्मानको साथ लिइन्छ, प्रकाश थापा। प्रकाश थापाको निधन पनि 2061 साल जेठ 13 भएको थियो। यो अवसरमा यही हप्ता उहाँको यो पुण्यतिथि परेको छ। आज हामी सम्झौँ उहाँलाई पनि। उहाँको नेपाली चलचित्रमा निकै ठुलो योगदान छ। चलचित्र मनको बाँधदेखि उहाँले आफ्नो चलचित्र नेपाली चलचित्रमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो र उहाँलाई नेपाली चलचित्रमा एउटा राम्रो राम्रो के भनौँ बाघ निर्देशकको रूपमा चिनिन्छ। एकदमै कडा अनुशासनको हिसाबले एकदमै कडा, एकदम कुशल एक्टिङ पनि गर्ने उहाँ होइन उहाँ हुनुहुन्थ्यो। उहाँको बारेमा छोटो चर्चा म यहाँहरूमाझ गर्न चाहन्छु। प्रकाश थापाको जन्म 1987 साल असार 4 धनकुटाको मुगामा भएको थियो। उहाँहरू मुगाली थापाहरू हो। सूर्यबहादुर थापा नेपालको भूतपूर्व प्रधानमन्त्री उहाँहरू एउटै परिवारको हो र उहाँ चलचित्रमा काम गर्नको लागि मुम्बई भारत जानुभयो र त्यहाँ उहाँले बलिउडमा केही चलचित्रमा काम पनि गर्नुभएको छ र केहीमा सहनिर्देशकको रूपमा पनि उहाँले काम गर्नुभएको थियो र चलचित्रको अलिकति टेक्निकल साइड होइन प्राविधिक पक्ष पनि राम्रोसँग बुझेको उहाँले सिनेमालाई चाहिँ नेपाली सिनेमालाई एउटा सम्मानित उद्योग बनाउनुपर्छ, मनोरञ्जनभन्दा अलि सस्तो मनोरञ्जनभन्दा अझ माथि उठेर यसलाई अलिकति विशुद्ध व्यावसायिक चलचित्रहरू बनाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो र त्यही कारणले हुनसक्छ उहाँलाई यादव खरेल जो आफैमा चलचित्रकर्मी हुनुहुन्छ उहाँले जोडबल गरेर उहाँलाई नेपाल ल्याउनु भएको थियो र नेपाल आएपछि उहाँले पहिलोपटक चलचित्र मनको बाँध निर्देशन गर्नुभयो, त्यसपछि सिन्दुर निर्देशन गर्नुभयो र त्यसपछि थुप्रै चलचित्रहरू छन्, जीवन रेखा, कन्यादान, सन्तान आदि सफल चलचित्रहरूको उहाँले निर्देशन गर्नुभएको छ। उहाँको शैली एकदम व्यावसायिक थियो र चलचित्रमा कथाले दर्शकलाई बाँधेर राख्ने एउटा जुन गुण हुन्छ, जुन आकर्षण हुन्छ, त्यो उहाँमा थियो र उहाँको सबै चलचित्रमा देख्न सकिन्छ उहाँको एउटा जुन शैली जुन कला छ त्यो। र त्यो बाहेक उहाँको चाहिँ क्यामेराको मुभमेन्टहरू, सर्ट कसरी लिने, क्लोजअपहरू कसरी लिने, किन लिने, यो धेरै कुराहरूमा उहाँको ज्ञान राम्रो थियो र नेपाली चलचित्रमा लाग्ने धेरैले उहाँलाई एउटा गुरुको रूपमा अहिले पनि मान्नुहुन्छ। उहाँलाई आज हामीले कार्यक्रममा सम्झ्यौँ। नेपाली चलचित्रको एकजना अग्रज निर्देशक अभिनेता प्रकाश माफ गर्नुहोला
1: प्रकाश थापालाई त्यही त यो राम्रो धेरै नै मतलब यो जानकारीमूलक यो रह्यो। अब प्रकाश थापा उहाँलाई चाहिँ म स्कुल जाँदाखेरि प्रकाश थापालाई मैले साक्षातै देख्थेँ कि उहाँ चाहिँ मिनमोहनमाथि उसमा त्यहाँ उहाँको बसोबास थियो। उहाँ चाहिँ फिल्म बनाउने मान्छे अरे, उहाँ चाहिँ फिल्म डाइरेक्टर रे भनेर कुरा हुन्थ्यो कि हामी स्कुल जाँदाखेरि बच्चा बच्चामा। अनिखेरि खासै म त्यस्तो चलचित्र धेरै हेर्ने मान्छे त होइन, अनि अहिले दाइले ठ्याक्क 2-3 फिल्महरूको चाहिँ अहिले सिनेमाहरूको नाम लिँदाखेरि ठ्याक्क मलाई लाग्यो। अनि मैले चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभव, पहिलोपटक मैले सिनेमा हेरेको, नेपाली सिनेमा हेरेको भनेकै त्यही सन्तान। अब मलाई उहाँले नै त्यो निर्देशन गरेको चलचित्र हो भन्ने चाहिँ थाहा थिएन। अहिले दाइले यहाँ चाहिँ नि त्यहाँ भन्नु भइसकेपछि मलाई थाहा हुन आयो त्यो सन्तान फिल्म जसमा चाहिँ नि पहिलोपटक त्यो फिल्ममा डेब्यू गर्नुभएको थियो चाहिँ नि हाम्रो करिश्मा केसीको पनि पहिलो फिल्म थियो भने भुवन केसी हुनुहुन्थ्यो अर्को नायक तर्फमा। मैले 2 रुपियाँको टिकट काटेर कुमारी हलमा चाहिँ नि त्यो सिनेमा उहाँकै सिनेमा रहेछ, प्रकाश थापा उहाँले निर्देशन गर्नुभएको रहेछ। यो पहिलोपटक चाहिँ नि मैले नेपाली सिनेमाको दुनियाँमा चाहिँ मैले पहिलोपटक हेरेको चलचित्र उहाँकै रहेछ है, यो संयोगवश यो हुन पर्न गयो। र प्रकाश थापालाई चाहिँ मैले व्यक्तिगत रूपमा चाहिँ नि दिनहुँ जस्तो मै हामीले देख्थ्यौँ क्या, उहाँका घरमा धेरै त्यतिखेर चाहिँ नि अरू चलचित्रकर्मी मानिसहरूको चाहिँ नि बिहानैदेखि घुइँचोहरू आउने जाने निकै भइरहेको थियो। उहाँ चाहिँ यो मेन भवनको इपिएससी स्कुलको यतापट्टि साइडमा घर थियो, उहाँ बस्नुहुन्थ्यो। निकै नै म आफैलाई पनि निकै नै जानकारीमूलक लाग्यो दाइ, यसको लागि धन्यवाद यो जानकारीको लागि।
0: अब अर्को एउटा सम्झनु पर्ने व्यक्ति यही हप्ता जसको पुण्यतिथि परेको थियो, गीतकार रक्त शमशेर थापा। उहाँको निधन 2077 साल जेठ 15 गते 83 वर्षको उमेरमा भएको थियो र उहाँको नेपाली संगीतमा धेरै ठूलो योगदान छ खासगरी एकदमै राम्रा गीतकारहरुको कुरा गर्दाखेरि उहाँको नाम अग्रपंक्तिमा आउँछ र त्यो भन्दा पनि ठूलो कुरा चाहिँ नारायण गोपाललाई रेडियो नेपालमा गएर गीत रेकर्ड गराउनेमा उहाँ लगायत प्रेमदत्त प्रधान र मानिक रत्नको ठूलो योगदान रहेको छ उहाँकै 6 गीतहरु थिए गाएर गीतहरु चाहिँ उहाँले नारायण गोपालले आफै संगीत गरेर पहिलो पटक रेकर्ड गराउनु भएको थियो र नारायण गोपालको जीवनको पहिलो गीत स्वर्ग की रानी माया की खानी पनि उहाँकै रचना रहेको थियो रत्नचन्द्र थापाको जन्म 1966 साल श्रावण 16 गते भएको थियो एउटा रमाइलो प्रसंग यहाँनिर पनि छ राणाहरू चाहिँ शमशेर हुन्थे हैन यो थापा कसरी शमशेर भयो भनेर कसैले उहाँलाई सोधेको थियो हैन किनभने यो अलिकति अनौठो देखिन्छ है र उहाँले के भन्नुभयो भने उहाँको परिवार पनि अलिकति खानदानी परिवार थियो हैन र त्यो शमशेर लेखेपछि नामको पछाडि अलि फुर्ति फार्ती हुन्छ भनेर थापा उहाँहरूले पनि थापाहरूले पनि शमशेर मिडल नेम राख्न थाले भनेर उहाँले कतै भन्नुभएको थियो हैन उहाँले उहाँ साहित्यमा पनि लेखनमा पनि उहाँ त्यति नै लाग्नु भएको थियो उहाँको गीतमा प्रेम बिछोड रोमान्स सबै कुराहरू छ जीवनका एकदमै गहिरा पाटाहरू पनि उहाँको गीतमा अभिव्यक्त हुन्छन् एकदमै सरल र मार्मिक शब्दहरूमा आँखाको भाका आँखैले यो नारायण गोपालको गीत एकान्छा ठट्टैमा आयो बैँसो जान लाग्यो जाग चम्क लम्क हे नौजवान हो स्वर्ग कि रानी भो भो नसोध घुम्तीमा नाव है आदि थुप्रै गीतहरू उहाँले रचना गर्नुभएको छ र एउटा उहाँको अचम्मको बानी के थियो भने धेरैजसो गीतकारहरू चाहिँ गायकलाई पछ्याउँदै होइन मैले गीत गाइदिनुहोस् न भनेर लाग्थ्यो भने उहाँ चाहिँ कहिले पनि कुनै पनि गायक सङ्गीतकार ढोका चाहनु भएन र अरूले मागेपछि मात्रै गीत दिने उहाँको बानी थियो त्यो स्वभावका कारण उहाँलाई धेरैले घमण्डी गीतकारको रूपमा पनि एउटा चिन्छन् होइन तर उहाँको भनाइ के थियो भने मेरो सृजनामा शक्ति छ भने जसलाई चाहिन्छ उसैले खोजेर लिनुपर्छ म चाहिँ बाँडेर हिँड्दिनँ भन्ने उहाँको एउटा स्वभाव थियो तर आफ्नो कलाप्रति उहाँ एकदमै इमान्दार हुनुहुन्थ्यो र उसको उदाहरण चाहिँ उहाँका धेरै गीतहरू छन् जो अहिले पनि एकालजयी छन् होइन तपाईँ हामी सबै सुन्छौँ खास गरी नारायण गोपालले गीत गाइदिनु भनेकै त्यो एउटा गीतकारको एउटा उच्च
1: मापन
0: चाहिँ त्यो नै हो आज कार्यक्रममा हामीले रत्न शमशेर थापालाई पनि सम्झ्यौँ नेपाली सङ्गीतका एकजना अग्रज गीतकार र कार्यक्रममा अब प्रस्तुत छ उहाँकै शब्दहरू प्रेमध्वज प्रधानको सङ्गीत र स्वरमा रहेको निकै मिठो गीत छ घुम्तीमा नाव है आँखा तिमी जुदाउन एउटा प्रेमको एउटा आदर्श होइन प्रेममा के हुन्छ भन्ने कुराको भावना यो गीतमा चाहिँ एउटा दर्शाउन खोजिएको छ निकै मिठो गीत यहाँहरू सबैका लागि

0: नेपाल साहित्यमा, नेपाली साहित्यमा त कुनै पनि साहित्यमा एउटा विधा छ हाइकु, एकदमै छोटो कविता होइन, दुई लाइनको, र नेपाली साहित्यमा त्यो हाइकु विधा भित्र्याउने श्रेय पनि रत्नशमशेर थापालाई जान्छ। रत्नशमशेर थापाले धेरै पुरस्कारहरू प्राप्त गर्नुभयो, त्यसमध्ये एउटा उल्लेखनीय पुरस्कार चाहिँ जगदम्बाश्री पुरस्कार, जो उहाँले 2066 सालमा प्राप्त गर्नुभएको थियो आफ्नो नेपाली गीत र साहित्यमा उहाँको आफ्नो योगदानका लागि।
1: उहाँले छिन्नलता पुरस्कार चाहिँ पाउनु भएको रहेछ कि रहन्छ दाइ?
0: मैले देखिनँ होइन उहाँको लिस्टमा त्यो,
1: होइन मलाई चाख रो लागेर सोधिहालेको, किनकि अब रत्नशमशेर थापा भन्ने बित्तिकै दाइले सुरुवातमै पनि भन्नुभएको थियो नि त, अब आधुनिक गीतका कुराहरू गर्दा, रचनाकारका कुरा, त्यो त्यो सिर्जनाका ओज, त्यसको चाहिँ नि ओजनको कुरा गर्दा उहाँलाई हामीले चाहिँ नि पहिलो नम्बरमै राख्न अब हिचकुचाउन नपर्ने त्यस्तो किसिमको चाहिँ नि पात्र हुनुहुन्छ, र आफ्नो रचनाप्रति त्यस्तो उच्च तहको चाहिँ नि जुन आत्मविश्वास भएको, अघि नै पनि दाइले भन्नुभयो उहाँ कसैलाई पनि आफ्ना गीत गाइदिए अथवा भनेर होइन, कहिले पनि नजानी कसैलाई पनि आफ्ना गीतका बारेमा न प्रचार गर्नुपर्ने न केही, उहाँको गीतमा यस्तो किसिमको एउटा चाहिँ नि स्वाद हुन्थ्यो, त्यो त्यो स्वादको लागि चाहिँ नि गायककारहरू आफै सङ्गीतकारहरू आफै खोजी खोजी उहाँकामा चाहिँ नि जानु पर्थ्यो भन्ने, जुन त्यो कुराले कसरी पनि अर्को कुरामा कुन आयामले पनि मलाई झटारो हान्यो भनेर भन्दाखेरि, अब यही घुम्तीमा नआओ भन्ने यस्ता किसिमका गीतहरू जुन चाहिँ नि 40-50 वर्ष अगाडि गाइएका गीतहरू अहिले पनि उत्तिकै त्यही भनौँ न ताजगीपूर्ण ढङ्गले हाम्रो मन मस्तिष्कमा जसरी बसेको छ नि, त्यसपछि पनि 50 साल देखि अहिलेसम्म यो 30-35 सालको अन्तरालमा पनि यस्ता हजारौँ गीतहरू आए, तर वास्तवमा गीत कालजयी कसरी बन्दो रहेछ, कस्ता गीतहरू कालजयी हुँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँ हामी जस्तो पाठकहरूलाई पनि एउटा चाहिँ नि एउटा ठुलो भनौँ न एउटा शिक्षा हो कि शब्दहरू कति सामान्य जस्तो लाग्छन् होइन, कति सामान्य शब्द जो कोहीले पनि एउटा चाहिँ नि तपाईँको सामान्य पठितले पनि राम्ररी बुझ्न सक्ने त्यस्ता शब्दहरू छ, तर त्यसको एउटा गहिराई, त्यसले छुन सक्ने, त्यसको चाहिँ नि एउटा चाहिँ नि भनौँ न त्यसले समेट्न सक्ने, त्यसको त्यो गीतको एउटा चाहिँ नि गहिराई, त्यसको आयतन यति भयानक छ, यति गहिरो छ। अब अहिले चाहिँ नि भनौँ न हरेक चाहिँ नि महिना जस्तै चाहिँ नि हजारौँ सङ्ख्यामा गीतहरू आइरहेका हुन्छन्, कतिपय मिठा जस्ता पनि लाग्छन् सुन्न, तर अहिले पनि हामी तपाईँहरू जस्तो, अब म त अझ अलिकति चाहिँ नि तल्लै पुस्ताको परेँ, यिनै गीतहरूको मात्रै हाम्रो वर्चस्व अहिले पनि हेर्ने हो भने हामी अहिलेका गीतहरूप्रति कता कता जानै सक्दैनौँ क्या, त्यो हिसाबले, यो हिसाबले गर्दा पनि उहाँहरूको त्यतिखेर समकालीन रत्नशमशेर थापा लगायत त्यतिखेरकै चाहिँ नि अन्य अन्य यस्ता चाहिँ नि सर्जक स्रष्टाहरूप्रति अहिले पनि चाहिँ नि हाम्रो भन्ने हो भने एक किसिमको चाहिँ नि श्रद्धा र सम्मानले चाहिँ नि हाम्रो चाहिँ नि सधैँभरि उहाँहरूप्रति असाध्यै चाहिँ नि ठुलो श्रद्धा रहन्छ जस्तो मलाई लाग्छ, भनौँ न यो गीत सिर्जनाका साहित्यको सन्दर्भमा कुरा गर्दाखेरि।
0: अब एउटा फेरि इतिहासको प्रसङ्ग यहाँनिर राख्न चाहन्छु, अहिले राजनीति चाहिँ निकै तातेको छ नेपालको होइन, नेपालको पहिलो निर्वाचित सरकारको गठन को एउटा सम्झ्दाखेरि, मिति सम्झ्दाखेरि यही हप्ता पढ्न आउँछ, 2015 सालमा नेपालको पहिलो आम निर्वाचन भएको थियो, र त्यो निर्वाचनमा 2/3 बहुमत ल्याएपछि नेपाली काङ्ग्रेसको सरकार बनेको थियो, जसको गठन चाहिँ 2016 साल जेठ 13 गते, आज 17 गते भयो, आजभन्दा 4 दिन अगाडि हेर्नु न कति वर्ष भयो अहिले, भएको थियो। विश्वेश्वर प्रसाद कोइरालाको प्रधानमन्त्री, उहाँ प्रधानमन्त्री हुनुभएको थियो, र त्यससँग एउटा अर्को ऐतिहासिक पक्ष छ, नेपालको पहिलो महिला मन्त्री, पहिलो महिला सांसद मन्त्री द्वारिका देवी ठकुरानी पनि त्यही मन्त्रीमण्डलमा मन्त्री हुनुभएको थियो। मलाई रमाइलो लागेर अलिकति हाम्रो श्रोताहरूलाई पनि जानकारी होस् भन्ने उद्देश्यले म केही जानकारी यहाँ लिएर आएको छु। भन्दाखेरि उहाँलाई चाहिँ दक्षिण एसियाको पहिलो मन्त्री पनि भन्छन् होइन, तर त्यसो रहेनछ, उहाँभन्दा अगाडि भारतमा, श्रीलङ्कामा, उत्तर कोरियामा अरू पनि मन्त्री भइसकेका रहेछन्, र यसरी इतिहासलाई केलाउँदै गर्दाखेरि उहाँ दक्षिण एसियामा मन्त्री हुने 4थो महिला
1: हजुर
0: हुनुहुँदो रहेछ। उहाँ 2003 सालमै नेपाली काङ्ग्रेससँग आबद्ध भएर राणा शासनको विरुद्धमा जुन आन्दोलन थियो त्यसमा सक्रिय हुनुभएको थियो, र पहिलो आम निर्वाचनमा क्षेत्र नम्बर 66 डडेलधुराबाट उहाँ विजयी हुनुभएको थियो, त्यो संसदमा निर्वाचित हुने एकजना मात्र महिला उहाँ नै हुनुहुन्थ्यो, र मन्त्रीमण्डल हुँदाखेरि उहाँ चाहिँ सहायक मन्त्री नियुक्त हुनुभएको थियो, उहाँ चाहिँ स्वास्थ्य सहायक मन्त्री हो क्या अरे जहाँसम्म मलाई लाग्छ होइन उहाँ स्वास्थ्य र स्वायत्त शासन उपमन्त्री भन्थ्यो त्यो बेला उहाँ हुनुभएको थियो र अर्को एउटा रमाइलो छ त्यही मन्त्रीमण्डलमा उहाँको सौतेली सौतेनी भाइ शिवराज पन्त पनि मन्त्री हुनुभएको थियो र नेपालको इतिहासमा एउटै बाबुका दुईजना छोराछोरी एकैपटक मन्त्री भएको सम्भवतः यो पहिलो र अन्तिम मौका होला र उहाँले धेरै काम गर्नुभएको छ 2016 साल मङ्सिर 7 गते उहाँले बैतडीमा पहिलो डिस्पेन्सरी स्वास्थ्य केन्द्रको स्थापना गराउनु भएको थियो आज कार्यक्रममा हामीले नेपाली राजनीतिको एकजना महिला हस्ती पहिलो सांसद पहिलो मन्त्रीलाई हामीले सम्झ्यौँ
1: आज यो रेडियो आजको यो कार्यक्रममा चाहिँ नि असाध्यै चाहिँ नि दाइले निकै नै जानकारीमूलक भनौँ न मलाई पनि कतिपय थाहा नपाएका कुराहरू द्वारिका देवी ठकुरानी त्यतिखेर पहिलो मन्त्रीमण्डलको पहिलो महिला मन्त्री भन्ने चाहिँ मलाई मैले सुनेको थिएँ अब त्यसमाथि पनि जोडिएर एउटै सन्तानबाट दुईवटा एउटै परिवारका दुईजना सन्तान एउटै मन्त्रीमण्डलमा भएको त्यो निश्चय मेरो लागि पनि एउटा ठुलो एउटा जानकारी रह्यो अब हुन त हामी खासै यो अलिकति ऐतिहासिक राजनैतिक पृष्ठभूमि नै भएर पनि हामीले अब यो कार्यक्रममा यो चाहिँ नि सुन्दाखेरि पनि अलिकति चाहिँ नि रमाइलो लाग्ने जाँगर लाग्ने भएरै यो प्रस्तुत गऱ्यौँ हामी वास्तवमै चाहिँ नि खासै राजनीतिका चाहिँ नि हामी त्यस्तो धेरै कुरा गर्दैनौँ न कुनै राजनैतिक पार्टीप्रति त्यस्तो समर्थनै जनाउँछौँ न हाम्रो कसैप्रति चाहिँ नि विरोध नै रहन्छ यो यहाँहरूको हल्का जानकारीको लागि हो अब हामी यो हाम्रो निर्धारित कार्यक्रम एक घन्टाको कार्यक्रममा अब लगभग 5 मिनट मात्रै बाँकी छ अहिले 4:55 गइसकेको छ सधैँभरि जस्तो कार्यक्रममा हामीले दोहोऱ्याउँदै आइरहेको कुराहरू यहाँहरू ज जसले हामीलाई जहाँ जहाँबाट सुनिरहनु भएको छ जसले माया गरिरहनु भएको छ आगामी दिनहरूमा पनि यसै गरी माया गरिरहनु होला यहाँहरूले सुन्नु भनेकै हामीप्रति माया दर्शाउनु हो हामीलाई अझ बढी हौसला दिनु हो हामीलाई अझ बढी प्रेरित गर्नु हो यो कार्यक्रमलाई यसरी निरन्तर सुचारु ढङ्गले अगाडि बढ्नको लागि हामीलाई मार्गदर्शन साबित हुनेछ यहाँहरूको कुनै अमूल्य सुझाव छन् प्रतिक्रियाहरू छन् यहाँहरूको चाहिँ नि जुनसुकै एउटा कुनै पनि यस्ता सुझावहरू छन् भनेदेखि कृपया हामीलाई लेखेर पठाउनु होला हाम्रो फेसबुक पेज मार्फत पनि यहाँहरूले भन्न सक्नुहुन्छ आगामी दिनहरूमा यहाँहरूको कुनै पनि कुराहरूलाई हामीले मनन गरेर तदनुरूप अगाडि बढ्ने चेष्टा गर्नेछौँ अब खासै हामीसँग धेरै समय बाँकी छैन दाइ चाहिँ नि अर्को गीत के बजाउने भनेर चाहिँ निकै अगाडि स्क्रिनमा हेरिरहेको जस्तो लाग्यो दाइ अब के कार्यक्रमको बिट मार्नुभन्दा अगाडि के बजाउने दिनुहुन्छ
0: अब आजको कार्यक्रमको अन्त्यमा हामी यहाँहरूलाई चलचित्र बेहुली फ्रम मेघौलीको इन्द्रकला राईको सर एउटा मिठो गीत छ उडायो मन बोलको गीत यहाँहरू माझ राख्दै अर्को हप्ता फेरि यसै गरी यहाँहरूसँग भेटघाट हुने बाचा गर्दै विमल खरेलजी र म केशव शर्मा दुवैजना बिदा चाहन्छौँ नमस्कार शुभ दिन